0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा
1: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-12-35-888
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौं फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स

life-changing quotes. मलाई रुख टाल्न 6 घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लगाउने छु। यो भनाई हो अब्राहम लिंकनको को।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
5: भन्ज्याङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निचोल उपस्थित भइसकेको छु। तपाईँले यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। रेडियोमा रोचक यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक घटनाहरू, त्यस्तै रहस्यमय इतिहासका जानकारीहरू, र साथमा चाहिँ तपाईँले इन्जोय गर्न सक्नुहुन्छ ब्युटिफुल पप, नेपाली गीतहरू, नेपाली फिल्मी सङ्ग्सहरू। सो कार्यक्रमलाई सुरु गर्नु पहिलो सङ्गबाट, जुन चाहिँ मैले ल्याएको छु लिली बिली मुभीबाट, इन्जिन गाडीमा यो गीत रहेको छ। इन्जोय दिस ब्युटिफुल रमाइलो सङ्ग।

Okay, welcome back after this wonderful song. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक. रेडियोमा रोचकमा लागु हाम्रो पहिलो जानकारीतर्फ. र तपाईँले सुन्नु भएको होला धेरै महँगो चिजको बारेमा, तर दुनियाँकै महँगो वस्तु के होला तपाईँलाई थाहा छ? एक ग्रामको मूल्य 500 खर्ब पर्न जान्छ. हजुर, यो वस्तु के रहेको छ? पुरा चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचकमा. संसारको सबैभन्दा महँगो चिजको कुरा गर्दा सायद हिरा, प्लाटिनम आदि भन्नु होला, तर यो दुनियाँमा हिरा तथा प्लाटिनम भन्दा कयौँ गुणा धेरै महँगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य 100 खर्ब रुपियाँ पर्दछ. अर्थात् संसारको सबैभन्दा महँगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झन्डै 35 वर्षको कुल बजेट नै छुट्याउनु पर्ने हुन्छ. एक ग्रामको झन्डै 500 खर्ब रुपियाँ पर्ने दुनियाँकै सबैभन्दा महँगो यो वस्तुको नाम एन्टी म्याटर अर्थात् प्रति पदार्थ हो. यति धेरै महँगो वस्तु आखिर केमा प्रयोग होला? साँच्ची भन्ने हो भने यो पृथ्वीमा यस वस्तुको कुनै काम छैन, तर अन्तरिक्षसँग सम्बन्धित जुनसुकै कामका लागि पनि यो प्रति पदार्थ निकै महत्वपूर्ण तथा अमूल्य छ. वैज्ञानिकहरूका अनुसार ब्रह्माण्डमा ब्ल्याक होलद्वारा ताराहरूलाई 2 टुक्रामा टुक्राउँदा प्रति पदार्थ उत्पन्न हुन्छ. फ्रान्स र स्विजरल्यान्डको सीमा क्षेत्रमा रहेको सर्न ल्याबमा पहिलो पटक यो एन्टी म्याटरको उत्पादन गरिएको थियो. अन्तरिक्ष यान तथा रकेटहरूमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रति पदार्थको प्रयोग गरिन्छ. एन्टी म्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ. नासाले पनि एन्टी म्याटर विश्वको सबैभन्दा महँगो वस्तु रहेको पुष्टि गरिसकेको छ. यो वस्तु प्रयोगशालामा उत्पादन गर्न पनि निकै नै महँगो पर्दछ. 1 मिलिग्राम एन्टी म्याटर उत्पादन गर्नका लागि झन्डै 2.5 अर्ब रुपियाँ पर्दछ.

हजुर श्रोता मित्र, तपाईँ रेडियोमा रोचकमा हुनुहुन्छ। किप्स एफएम 98.3 MHz यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ। मेरो नाम हो निजल। कार्यक्रममा तपाईँले विश्वमा घटेका अनेकौँ रोचक जानकारीहरूको मजा पाउन सक्नुहुनेछ। साथमा विभिन्न नेपाली पप फिल्मी सङ्ग्सहरू पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ, जुन चाहिँ रहेको छ भिख माग्दा कुन देशमा कस्तो सजाय हुन्छ। यी रोचक तथ्यको बारेमा चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, दुनियाँका धेरै देशहरूले अपराधको श्रेणीमा भिख माग्ने कामलाई राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन्। विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानुन यस्ता रहेका छन्, जुन चाहिँ अब कार्यक्रममा हामी चर्चा गर्छौँ। चीनमा के रहेको छ त? चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई 10 देखि 15 दिनसम्म जेलमा राखिन्छ। अस्ट्रेलियामा भने अस्ट्रेलियाका राज्य अनुसार भिख माग्ने सम्बन्धी फरक फरक व्यवस्था छ। दक्षिण अस्ट्रेलियामा भिख माग्नेलाई 250 अमेरिकी डलर बराबरको रकम जरिवाना तिर्न लगाइन्छ। बेलायतमा भने सन् 1824 भिख माग्न नपाइने कानून बनेको थियो। सार्वजनिक स्थानमा जथाभावी सुत्ने तथा भिख माग्ने गरेको पाइएमा गैर कानुनी ठहर गरी कारवाही गरिन्छ। हजुर, अब चर्चा गरौँ डेनमार्कको बारेमा। डेनमार्कमा भिख माग्नु स्थानीय दण्ड संहिताको धारा 197 अनुसार गैर कानुनी हुन्छ। त्यसरी भिख माग्नेलाई 6 महिनासम्मको जेल सजाय हुन्छ। र फ्रान्सको कुरा गर्नुपर्दा, सन् 1994 लागू भएको नयाँ कानुनी व्यवस्थाले फ्रान्समा भिख माग्ने कामलाई गैर कानुनी कामको सूचीबाट हटाएको थियो। तर बाल बालिकालाई भिख माग्न लगाउनु तथा भिख माग्ने कामका लागि जनावरको प्रयोग गर्नु अहिले पनि फ्रान्समा गैर कानुनी छ। फिनल्यान्डमा भने सन् 2003 सार्वजनिक शान्ति सुव्यवस्था ऐनले त्यहाँ भिख माग्न कार्यलाई गैर कानुनी घोषित गरेको थियो।

0: This is
1: Kips 98.3 FM, your companion.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो किप्स एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

हजुर, वेलकम ब्याक आफ्टर दिस फर्स्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचकमा म निचल छु तपाईँको साथमा. किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पेनियन. ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका अनेकौं रोचक घटनाहरूको जानकारी पाउन सक्नुहुनेछ. साथमा रमाइलो प्रसङ्ग, इतिहासका जानकारीहरू पनि तपाईँले कार्यक्रममा पाउन सक्नुहुनेछ. र कार्यक्रममा कुरा गरौँ अर्को एउटा रोचक प्रसङ्गको नै, दुनियाँकै पहिलो आमा संग्रहालय. हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. संसारमा अनेक खालका संग्रहालयहरू छन्. हाम्रै देशमा पनि सिक्कादेखि लिएर सर्पसम्मका संग्रहालय रहेका छन्. छिमेकी मुलुक भारतमा भने आमा संग्रहालय रहेको छ, जुन सायद दुनियाँकै पहिलो हो. आमाप्रति समर्पित यो संग्रहालयमा महिला तथा मातृत्वसँग सम्बन्धित विभिन्न 35,000 वस्तुहरू संग्रहित छन्. यो म्युजियम भारतको महाराष्ट्र स्थित मुम्बई तथा पुणे जिल्लामा रहेको छ. यो संग्रहालयमा दक्षिण भारत र खास गरी मराठी संस्कृति र गृहस्थ जीवनमा प्रयोग हुने सदियौं पुरानो चीजवस्तुहरू सुरक्षित राखिएको छ. शोधकर्ता डाक्टर विठल वेंकटेशले झण्डै 30 वर्षको कठिन शोध तथा संकलन पश्चात यो संग्रहालयको स्थापना गरेका हुन्. आई म्युजियम नामले चर्चित यो संग्रहालय दुनियाँभरका आई अर्थात् माताहरूप्रति समर्पित छ. यो संग्रहालयमा वर्षेनी सयौं पर्यटकहरू आउने गर्दछन्.

श्रोता मित्र, के तपाईँले यस्तो क्याफेको बारे थाहा पाउनु भएको छ जहाँ चिया कफी सँगै अजिङ्गर टक्र्याइन्छ? हजुर, सुन्नु भएको छैन भने कार्यक्रम रेडियोमा रोचकमा यो प्रसङ्ग नै। कल्पना गर्नुहोस् त, तपाईँ कुनै क्याफेमा चिया कफी पिउन जानुभयो, मनपर्ने चिया कफी तथा स्न्याक्स अर्डर गर्नुभयो, तर तपाईँका अगाडि चिया कफीसँगै भयङ्कर अजिङ्गर कुदेर आयो भने के गर्नुहुन्छ? अजिङ्गर मात्र होइन, टेबलमा गङ्गटा र अन्य जीवहरू पनि देखा पर्न सक्छन्। कम्बोडियाको राजधानी नोम पेनमा यस्तो अनौठो क्याफे रेस्टुरेन्ट रहेको छ। क्याफेभित्र छिरेर खाँदा तपाईँलाई कुनै चिडियाखानामा छिरेको अनुभूति हुन सक्छ। आसपासमा चराहरूको चिरबिर, अनेक जातका माछा खेलिरहेका एक्वेरियम, टेबलमा खेलिरहेका दौडिरहेका गङ्गटा तथा पाहुनाको काँधमा घिसारिने गोही, क्याफेको दृश्य यस्तै हुन्छ। क्याफेका मालिक ची रेटीका अनुसार सुरुवातमा ग्राहकहरू, खास गरी महिलाहरू, अजिङ्गर देखेर निकै डराउँथे, तर बिस्तारै उनीहरूले सहजता महसुस गर्न थाले। अहिले त ग्राहकहरूले चिया कफीको चुस्कीसँगै अजिङ्गरसँग सेल्फी पनि लिन्छन्। नोमपेनमा एक अर्को बिरालोको थिममा बनेको क्याफे निकै लोकप्रिय थियो। त्यही क्याफेको सफलताको सिको गर्दै सर्पको थिमवाला यो क्याफे खोलिएको हो। यसका मालिक ची रेटीका अनुसार धेरै मानिसहरू सर्प तथा छेपारोलाई शत्रु ठान्दछन्। उनीहरूको मनबाट डर भगाउने यो सबैभन्दा राम्रो तरिका हो। यद्यपि अजिङ्गरका कारण केही मानिसहरू डराएर अहिले पनि यो क्याफेमा छिर्दैनन्, तर जति ग्राहक आउनुहुन्छ उनीहरूको प्रतिक्रियाबाट रेटी सन्तुष्ट छन्। यो क्याफेमा राखिएको मध्ये अधिकांश जीवहरू थाइल्यान्डबाट आयात गरिएको हो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा अर्को एउटा रोचक प्रसङ्गतर्फ म लाग्न चाहन्छु, जुन चाहिँ वातावरण सम्बन्धी रहेको छ। हजुर, वातावरणका लागि किन खतरनाक हुन्छन् गाई भैँसी? हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरूका लागि लामो समयदेखि गाईको ग्यास तथा डकार चिन्ताको विषय बनिरहेको छ। वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाई भैँसीको डकार तथा पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिन्छ। वैज्ञानिकहरूले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोसिस पनि गरिरहेका छन्। गाई भैँसीको खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सागपातहरू संलग्न गरेर यसको असरको बारेमा पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले हालै एक अनुसन्धान मार्फत गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउने भन्ने उपाय पत्ता लगाएका छन्। वैज्ञानिकहरूका अनुसार गाईलाई समुद्री झार खुवाउनाले गाईको ग्यासमा मिथेनको मात्रा कम हुन सक्छ र यसले पर्यावरणको रक्षा गर्दछ। यस शोधका क्रममा वैज्ञानिकहरूले करिब 1 दर्जन दुधालु गाईहरूको खानामा समुद्री झार खुवाए। तत्पश्चात गरिएको परीक्षणका क्रममा गाईको डकार तथा ग्यासबाट उत्पन्न हुने ग्यासमा मिथेनको मात्रा 30% घटेको पाइयो। शोधकर्ता पशु वैज्ञानिक अर्मियास केब्रियाका अनुसार गाई भैँसीको खानामा थोरै मात्रामा पनि समुद्री छार खुवाउँदा उत्सर्जन गर्ने ग्यासमा मिथेनको मात्रा चमत्कारिक रूपमा कमी आउने कुरा देख्दा आफूलाई आश्चर्य लागेको बताए। शोधकर्ताका अनुसार यदि गाई वस्तुको खानामा थोरै मात्रामा परिवर्तन गर्दा पनि वायुमण्डलमा मिथेनको मात्रा कम गर्न सकिन्छ र यसले कार्बन उत्सर्जन कटौतीमा सकारात्मक असर पर्नेछ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको रिपोर्ट अनुसार गाई भैँसी, बाख्रा, भेडा जस्ता चौपायाहरूले दिनभर पागुरी लगाउँदै डकारिरहन्छन्। पेटमा घाँसपात जस्ता फाइबरयुक्त खानेकुरालाई विच्छेदन गर्नका लागि असंख्य ब्याक्टेरियाहरू हुन्छन्। त्यसक्रममा चौपायाको पेटबाट ठूलो परिमाणमा मिथेन ग्यास निस्किन्छ। सन् 2006 राष्ट्रसङ्घले निकालेको एक रिपोर्ट अनुसार जलवायु परिवर्तनका लागि जिम्मेवार रहेको कार्बन डाइअक्साइडको जति परिमाणमा उत्सर्जन गाडी तथा कारखानाहरूबाट हुन्छ, त्यसभन्दा बढी धेरै उत्सर्जन विश्वमा पालन गरिएका गाईवस्तुको पेटबाट निस्किन्छ। उक्त रिपोर्ट अनुसार वायुमण्डललाई सबैभन्दा ठूलो खतरा गाई भैँसीबाट रहेको छ, किनभने कार्बन डाइअक्साइड भन्दा मिथेन ग्यास वायुमण्डलका लागि धेरै गुणा हानिकारक रहेको छ, अर्थात् यो निकै हानिकारक हरित गृह ग्यास हो। यसकारण गाई भैँसी विश्व उष्णीकरणका सबैभन्दा ठूला कारक तत्त्व हुन्।

0: Are you ready to turn up the volume and rock out like never before?
1: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
0: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
1: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
0: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
1: Radio station, Keeps FM 98.3 megahertz.
2: Wake me up when September ends.
3: Kehi naulo,
4: rochak,
3: ani achamma lagne tathya haru. Keeps 98.3 FM ma karyakram Radio ma rochak, Radio ma rochak.
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा.
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Engineer Shab, ghar banauna khojdechu. Kunai eta ramro hola?
8: Aru hoina, AC light brick nai rojnus.
7: Kina AC light brick nai?
8: Yo, halka majbut ra thulo aakarko huncha jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jaro ma nyano rakhcha.
7: Wah, maile khojeko jasto rahecha.
8: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone 01-591-3596 98-012-35-444.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La la, tiri de.
9: Dada, internet ko pani last dino hai aaja.
10: La, tyo pani tiri de.
9: Tara sabai kura eti chite kasari tiris.
10: Kinaki masanga hamro patra cha.
11: Hamro patra ta masanga pani cha. Tara payment kasari?
10: Josanga hamro patra cha. Usle ekai chhin ma hamro pay ma account banauna milcha. Ekai chhin ma paisa load garna milcha. Ani sabai bill haru ekai chhin ma tirna milcha. छैन त गजब. अब हाम्रो पात्र एप बाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै. हाम्रो पे
12: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा.
14: वाईफाई 6 सँग पाउनु होस् हाई स्पीड र स्टेबल इन्टरनेट.
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
14: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ.
12: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888.
16: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ.

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
3: तपाई सुन्दै हुनुहुन्छ
1: के
3: ई
1: ई
4: बी
5: एस
0: टिप्स 98.3 एफएम योर कम्पानियन
3: केही नौलो
1: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरु टिप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियो मा रोचक

हजुर, वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक. रेडियोमा रोचक तपाईँ किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पनीमा सुन्न सक्नुहुन्छ. मेरो नाम हो निचल, तपाईँको साथमा छु. र कार्यक्रम रेडियोमा रोचकमा तपाईँले विश्वभरि घटेका अनेकौँ रोचक तथ्य तथा आश्चर्यजनक जानकारीहरूको मजा लिन सक्नुहुन्छ. रमाइला इतिहासको घटनाहरू पनि तपाईँले कार्यक्रममा सुन्न सक्नुहुनेछ. रमाइलो प्रसङ्ग कार्यक्रममा हामी तपाईँका लागि राख्ने गर्दछौँ. र कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै. चीनमा भेटियो दुनियाँकै ठुलो लामखुट्टे. हजुर, पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. चीनमा विश्वकै सबैभन्दा ठुलो आकारको लामखुट्टे फेला परेको छ. सिचुवान प्रान्तका जीव वैज्ञानिकहरूले यो भीमकाय लामखुट्टेको खोजी गरेका हुन्. पखेटा फैलाउँदा यो लामखुट्टेको आकार 11.15 सेन्टिमिटर हुन्छ. यो लामखुट्टे हालोरुसिया मिकाडो प्रजातिको हो. सबैभन्दा पहिला यो प्रजाति जापानमा पाइएको थियो. यो लामखुट्टे देख्दामा निकै डर लाग्दो देखिन्छ, तर यसले मानिसको रगत चुस्दैन. फलफुलको रस आदि यसको आहारा हो. विज्ञहरूका अनुसार विश्वमा लामखुट्टेका हजारौं प्रजातिहरू छन्। यसमा केही 100 जति प्रजातिहरूले मात्र मानिसको रगत चुस्ने तथा अन्य खाले स्वास्थ्य समस्या सिर्जना गर्ने गर्दछन्.

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौं अर्को एउटा रोचक प्रसंगतर्फ, जुन चाहिँ रहेको छ 32 वर्षकी महिला जो सुतेर बिउजिँदा 15 वर्षे किशोरी बनिन्। पूरा प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। एक बिहान जब नाओमी ज्याकब्स बिउजिन, उनलाई याद नै थिएन कि उनी को हुन्। बेलायतको म्यान्चेस्टर सहरको एउटा सानो घरभित्र बिउजिँदा उनले जीवनकै सबैभन्दा अनौठो तथा चमत्कार महसुस गरिन्। सन् 2008 को एक रात सुत्दा उनको उमेर 32 वर्षको थियो, तर अर्को बिहान बिउजिँदा उनले आफूलाई 15 वर्षकी किशोरीको रूपमा पाएकी थिइन्। उनी सन् 2008 जागेकी थिइन्, तर उनका लागि त्यो सन् 1992 थियो। वास्तवमा उनी पछिल्लो 17 वर्ष अर्धचेत अवस्थामा थिइन्। उनले भनेकी छिन्, सुरुमा त मैले सोचेकी सपना देखिरहेकी छु, तर यो एउटा खराब सपना थियो। म जुन कोठामा जागेकी थिएँ त्यो पनि मैले देखेकी थिइनँ। बिउजिँदा मैले सुरुमा देखेको पर्दा नै चिनिन। कोठामा सबै चिज मेरा लागि नयाँ थिए। जिउमा लगाएका लुगा तथा आफ्नै जिउ समेत मलाई नौलो लागेको थियो। मैले आफूलाई ऐनामा हेरे, मेरो अनुहार बदलिएको थियो। अनुहार पहेँलो जस्तो देखिएको थियो र बुढ्यौली लागेको जस्तो थियो। बोल्दाखेरि आफ्नो आवाज पनि अनौठो लाग्यो। तर आखिर कसरी सम्भव भयो यो सबै? वास्तवमा नवमी पछिल्लो 1.5 दशकदेखि झन्डै स्मरण शक्ति शून्य भएको अवस्थामा थिइन्। उनले आफ्ना सबै स्मरण गुमाएकी थिइन्। सन् 1992 स्मरण गुमाएकी उनले बिउजिँदाखेरि 21औं शताब्दीको 8औं वर्षमा थिइन्। तर उनले आफूलाई सन् 1992 जस्तै ठानिरहेकी थिइन् जति बेला उनी 15 वर्षकी मात्रै थिइन्। दुनियाँमा पनि निकै फरक थियो। उनको स्मरण रहेको अन्तिम समयसम्म दक्षिण अफ्रिकामा स्वतन्त्रता आन्दोलन सकिएको थिएन। इराकमा सद्दाम हुसेनको सत्ता थियो भने बेलायतमा राजकुमारी डायनाका प्रशंसक बढिरहेका थिए। त्यस्तै अमेरिकामा कुनै काला जातिका मानिसका लागि व्हाइट हाउससम्म पुग्ने कुराको इच्छा राख्नु सपना जस्तै थियो। तर उनी बिउजिँदा वा स्मरण शक्ति फिर्ता प्राप्त गर्दा अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए। त्यति मात्र होइन, उनी आफै पनि 10 वर्षे छोराको आमा बनिसकेकी थिइन्। स्मरण शक्ति गुमाएकै बेलामा उनको बिहे भई बच्चा पनि जन्मिसकेको थियो। सन् 1992 स्मरण शक्ति गुमाउन अघिसम्म उनी बेगर तथा लागु औषधको अमल्ली बनेकी थिइन्। त्यही समय उनलाई बाइपोलर डिसअर्डर नामक समस्या देखियो र उनको सबै स्मरण शक्ति गुम्यो। अन्तत बहिनी तथा साथीको सहयोगमा उनको निरन्तर उपचार पश्चात उनले सन् 2008 स्मरण शक्ति फिर्ता पाइन्। उनले पछिल्लो समय आफ्नो अनौठो जीवनको अनुभूति बाँड्ने गरेकी छन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई आज कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। र सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो, र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरू अझ धेरै लिएर आउने बाचाको साथमा म निजल पनि आजको लागि बिदा भए। हस्त नमस्कार, टेक केयर, बाय। सुन्दै गर्नुहोला Keeps FM 98.3 MHz, your companion.

Life-changing quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।

0: छोडेर जानेलाई भइगो नि जम तर्केर जाने
1: किप्स अनप्लग्ड
0: मोडमा
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे
2: बगिने बगिने बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
3: पुरै एक घन्टा तिनवटा मुभिजका सुपरहिट गीतहरू
4: थ्री इन वन
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw tuma, timro man ko nazikai. Farki farki, basuma, timro ghar ko nazikai.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम Beauty, Health and Lifestyle. Kips FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje, ra budhbar diuso 3 baje.
6: Engineer saab, ghar banauna khojdai chu. Kun eta ramro hola?
7: Aru hoina, ye AC light brick nai rojnus.
6: Kina AC light brick nai?
7: Yo, halka majbut ra thulo aakar ko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
6: Wah, maile khojeko jasto rahecha.
7: Strong, light and smart. AC light brick factory maliku dhading. Phone 01-591-3596-98-012-35-444
8: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
9: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
10: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 98511709399851170
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
13: हे तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
14: अब धन नान मान्नुस नॉन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
15: सम्पर्क ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौं फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौं इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: केही नौलो
17: रोचक
16: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक
17: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
18: पूर्व मेची देखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
19: भञ्जाङ चौतारी
18: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा
20: फुलको डाले डालेमा तिम्रो रूपको लाले
21: नेपाल चलचित्रका सदाबहार गीतहरू
22: मेरो निन्द्रो भोक तिर्खा रात र दिनको किन छोडेको
21: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: gibt 98.3 FM.
1: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
5: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.

0: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
3: नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा
5: Mix Max at 98

0: Life-Changing Quotes. सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: किप्स 98.3 एफएममा गजल संसार।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: On Kips FM 98.3, this is Weekly 10. This week's number 10.
6: Song.
7: I knew it. I knew you.
6: Artist.
7: Taylor Swift.

0: this week's number 7.
1: Song
2: Material Lover
1: Artist
2: Sienna Spiro

0: Unplugged. Nepali artist singers haruka unplugged geet haru sunna nachutyaunu hola harek aitbar madhyana 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanakhe cha bandu basta
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
10: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
0: Every Monday 5 p.m. and Friday 8 p.m.

0: FM 98.3 MHz.net.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: क्लासिक हिन्दी पप टाइम
5: चलने लगी है हवाएं सागर भी लहराए।
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: Life-Changing Quotes. अघि बढ आफ्ना हरेक जिम्मेवारी पूरा गर, सफलताले एक दिन तिम्रो पाउ चुम्ने छ।
1: राजा मतिवा मती नएवा ने पुछे चांगुटु खेले।
2: नेपाल भाषा या न्याय पुसे चौ मेता
3: सुथैया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन नान मान्नुस्, नॉन स्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
0: म्युजिक मजा, म्युजिक मजा
9: प्रत्येक मंगलबार बेलुकी 8 to 9 र प्रत्येक बिहीबार बिहान 7 to 8 मात्र किप्स 98.3 एफएम मा।
10: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss

0: are in tune to KIPPS FM 98.3 MHz, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: History of Rock.
4: Monday 3 p.m. Only on KIPPS FM 98.3 MHz, your companion.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
6: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
10: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
9: किन ए एसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
17: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
17: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
18: एक फूल झरे रे भो एक फूल झरे रे भो
19: नेपाली सुपर हिट्स

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
7: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 megahertz ma Aitabar ra mangalbar diuso 4 baje Somvar ra shukravar beluki 10 baje Purana Bollywood sangeet ko jadu tapai ki radio keeps FM ma

0: Life Changing Quotes。मानिसहरूले तपाईंको बारेमा जे सोचे पनि सधैं तपाईं आफ्नै गीत गाउन जारी राख्नुहोस्। सधैं
1: सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
12: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो
3: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Gips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो किप्स एफएम मा.
2: नेपाली पॉप, फ्लैशबैक. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: Hits FM 98.3 presents Pop Hour.
1: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
0: Every Friday 12 p.m.
2: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
6: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तो रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-012-35-444.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: राजा मतीवा मती नायेवा ने पूछे चांगुटु खेले
2: नेपाल भाषाया न्याही पुसी चौं मेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: योहो किप्स एफएम 98.3 मेगाहर्ट्ज
5: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

टिप्स 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes. सबैको लागि साथी कसैको पनि साथी होइन, यो भनाई हो अरस्तुको।

0: Presque sat a bani balbari soda hasar banda bari hotspot haruma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Keeps FM 98.3 presents Pop Hour.
8: मुझे कैसे पता न चला कि तू मैनू प्यार
7: Every Friday 12 p.m.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 내부세종미다.
1: 수태야 6:30에서 7시까지 타고. Station Kips FM 98.3 MHz.
2: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM
4: 98.3. नमस्कार किप्स 98.3 FM.
5: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा.
6: Chemical X
7: on KIPS 98.3.
8: Pop at 98.3.
6: Chemical X.

0: Cheeps FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. किप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
8: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 9851170939 9851170939.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा.

0: Life-Changing Quotes。आरती उपदेश र औषधि मीठो हुन्ना।
1: पूर्व मेची देखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिङ ऑल यु गट टु डु इज
8: जस्ट ट्युन इन
7: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunnuhos, www.keepsfm.com Marfat. Just tune in, radio Naya Generation Ko.
10: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
11: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
10: on KIPS 98.3 FM.

0: हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तो रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. 01-591-3596-1812-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे
8: ल. ल तिरिदे.
9: बाबु, बत्तीको बिल तिर्दे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिर्दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयर एभर यु आर.
2: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा.
3: नेपाली सुपर हिट्स.

0: नेपाल भाषा या न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 9851 7098 51 1709 9851 1709
7: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: यु क्यान डान्स
10: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
11: जस्ट ट्यून इन
0: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र नीच बनाउँदिन। यो भनाइ हो बुकर टी वाशिंगटनको।
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स। Keeps FM 98.3 MHz। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीतको जादू तपाईँकै रेडियो कीप्स एफएममा।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
12: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग्स एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
13: पहला नशा पहला खुमार
12: स्टेशन गिव्स एफएम 98.3 मेगाहर्ट्ज़

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one. From the movie, Rab ne bana di jodi.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: यू क्यान डान्स,
5: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: केही नौलो
11: रोचक
10: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
11: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला, मात्र KIPS 98.3 FM मा।
12: नेपाली पॉप फ्लैशबैक
9: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
13: This is KIPS 98.3 FM, your companion.
14: Three in one. From the movie Jab We Met

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
8: Every Monday 5 p.m. and Friday 8 p.m.
9: Nepali Super Hits.

0: FM 98.6 MHz. Ya tienen.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा।
2: दिल दीवाना, बिन सजना के।
1: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
13: भञ्ज्याङ चौतारी
12: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
14: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
15: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
16: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
17: Every Monday 5 p.m. and Friday 8 p.m.
18: KIPS 98.3 FM, your companion.
19: History of Talking Heads. History of Talking Heads. narrated by Nijal.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, रेडियो नयाँ जेनेरेसनको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-02-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
16: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: राजा मतिवा मती नयेवा ने पुछे चंगुटु खेले
18: नेपाल भाषा या यही पुसी चौ मेत
19: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
20: द वीकली काउंटडाउन शो ऑफ टॉप 10 इंग्लिश नंबर्स विद एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर tune into Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
20: on KIPS 98.3 FM.
21: Yoho KIPS FM 98.3 MHz.
22: Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले साँझको 5 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.

0: 的吗？
1: 妈妈，妈妈，
2: 宝贝儿嘞，人都有人教 ，Tips 98.3 FM。
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
5: Every Monday 5 PM and Friday 8 PM Kips FM 98.3 presents Pop Hour
6: Mujhe kaise pata na chala ki tu mainu pyaar
5: Every Friday 12 PM
7: Afreena उसने जाना की तारीफ मुमकिन नहीं
8: हजुर न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाड़ी बस ट्रक एक्सकावेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
11: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
12: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
11: खुशीको खबर हरेक आइतबार फलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
11: फोन नम्बर 4910511
13: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
14: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
13: किन ए एसी लाइट ब्रिक नै
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
13: वाह मैले खोजेको जस्तो रहेछ
14: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकावेटर ट्रैक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड बैटरीहरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: किप्स 98.3 FM मा गजल संसार
16: मुझसे मिलने शमा जलाकर आज महल में
15: गजल संसार
12: हरेक शनिबार बेलुकी 10 बजे
17: नेपाली पॉप फ्लैशबैक
11: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: टिप्स 98.3 FM योर कम्पानियन.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3.

0: number 20.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday, 5 p.m. and Friday, 8 p.m.
3: KIPS FM 98.3 MHz. Your companion. Your companion. Your companion.
4: Teri jhap jhap batti gaera hairani bhayo.
5: अब धन मान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 megahertz ma deewana bin sajna ke aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
6: kehi naulo
7: rochak
6: ani achamma lagne tathya haru Kips 98.3 FM ma karyakram radio ma rochak radio ma rochak
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM ma
8: तपाई सुन्दै हुनुहुन्छ
7: के
8: इ
7: इ पी
8: एस
9: Kips 98.3 FM, your companion.
10: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Talk gibt's 98.3 FM. Raja Motiwa, Motina Oyewa, Nipushi Changutu Kheli.
1: नेपाल भाषाया न्याय पुसिचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: व्हाट्स द सीक्रेट टू सक्सेस?
4: सिंपल. से यस टू रेडियो एडवर्टाइजिंग.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Swastha Jeevan, Sukhi Jeevan. Halesi Clinic, Sadhai Tapai Sangha.
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
7: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलिसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 98511 70939, 98511 70939.
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
11: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
10: किन एएसी लाइट ब्रिक नै?
11: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
10: वाह, मैले खोजेको जस्तो रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ.
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ, उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
20: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
20: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
21: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10. Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m. on KIPPS 98.3 FM.
0: This is KIPPS 98.3 FM, your companion.
1: KIPPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 5.
1: तुमसे जो इश्क होने लगा.
0: मूवी
2: धमाल 4.
0: सॉन्ग
2: सारी.

life-changing quotes. भगवानसँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुहोस्।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
14: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले
15: नेपाल भाषाया न्याय पुसेचौ मेत
16: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
17: एन्जॉय द कभर वर्जन अफ योर फेवरेट सॉन्ग्स Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Nonstop Hits on Keeps 98.3 FM.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in. You really want it?
3: You really want it? This is English non-stop hits on Kips 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet.
2: Just move your feet.
1: Enjoy the dance beat.
2: Enjoy the dance beat.
1: Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511
7: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
7: हेलो नमस्कार नमस्कार स्वागत छ स्टेशन किप्स एफएम 98.3 योर कम्पानियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन दट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एनीथिङ कार्यक्रम विकली वर्ल्ड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू कार्यक्रममा सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरूले इन्जोय गर्न सक्नुहुन्छ तपाईँलाई साथ दिनुको लागि म प्रस्तुता निञ्चल उपस्थित भइसकेको छु र किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ हामीलाई वर्ल्ड वाइड सुन्नको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज र अहिले भने चाहिँ हामी कार्यक्रममा फर्स्ट सङ्गतर्फ लाग्दैछौँ गीत भन्ने रहेको छ सिरिरी हावाले बाई दीपक लिम्बू एन्ड अन्जु

श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा पहिलो न्यूज तर्फ लाउन चाहन्छु। न्यूज रहेको छ अमेरिकामा 30 वर्ष माथिका सैनिकको अनिवार्य टेस्टोस्टेरोन परीक्षण गरिने। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा अमेरिकी रक्षा मन्त्री पिट हेगसेटले 30 वर्ष र सोभन्दा माथिका अमेरिकी सैनिकहरूका लागि वार्षिक रूपमा अनिवार्य टेस्टोस्टेरोन परीक्षण कार्यक्रम घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै रक्षा मन्त्री हेगसेटले यो परीक्षणलाई सैनिकहरूले वार्षिक रूपमा पूरा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षणमा थप गरिने जानकारी दिएका हुन्। 30 वर्षभन्दा मुनिका सैनिकहरूका लागि भने यो परीक्षण स्वैच्छिक हुनेछ। परीक्षण पछि आवश्यकता अनुसार गरिने उपचार वा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी लिने नलिने भन्ने निर्णय गर्ने सम्बन्धी सैनिककै व्यक्तिगत रोजाइमा निर्भर रहने हेगसेटले बताएका छन्। रक्षा मन्त्री हेगसेटले यसलाई अमेरिकी सेनाको सबैभन्दा बलियो पक्ष मानिने, व्यक्तिगत योद्धाको क्षमता कायम राख्ने पेन्टागनको प्रयासका रूपमा प्रस्तुत गरेका छन्। यो पहल कुनै कृत्रिम क्षमता अभिवृद्धिका लागि होइन, भिडियो सन्देशमा हेगसेटले भनेका छन्। यो तपाईँको प्राकृतिक क्षमतालाई पुनःबहाली र अनुकूलन गर्न, तपाईँको दीर्घायुको रक्षा गर्न र युद्धमा निरन्तर टिकिरहन आवश्यक पर्ने जैविक आधार सुनिश्चित गर्नका लागि हो। सैनिकहरूमा हर्मोनको स्तर बारे पेन्टागनको चासो नयाँ भने होइन। राष्ट्रिय रक्षा अधिकृत ऐन 2025 प्रावधान अनुसार पनि रक्षा मन्त्रीले कम टेस्टोस्टेरोनको उपचार, परीक्षण र स्क्रिनिङका विद्यमान मापदण्डहरू बारे अमेरिकी कंग्रेसलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। मायो क्लिनिकका अनुसार 30 वा 40 वर्षको उमेरपछि पुरुषहरूमा हरेक वर्ष प्राकृतिक रूपमा करिब 1% दरले टेस्टोस्टेरोनको स्तर घट्दै जान्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्दैछौँ। गीत रहेको छ यो केटीको, ठिकै छैन चाला, फ्रम द मुभी टुहुरो।

श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा नेक्स्ट न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक। भारतको तमिलनाडु स्थित कुण्डनकुलम आणविक ऊर्जा केन्द्रको अति संवेदनशील दस्तावेजहरू लिक भएको छ। यस घटनाले अन्तर्राष्ट्रिय सुरक्षा वृत्तमा हलचल मचाएको समाचारमा उल्लेख छ। वर्ल्ड लिक्स नामक ह्याकर समूहले यस प्लान्टसँग सम्बन्धित हजारौं दस्तावेजहरू डार्क वेबमा सार्वजनिक गरेको दावी गरेपछि भारतको ऊर्जा सुरक्षा र साइबर प्रतिरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खड़ा भएको छ। न्यूज एजेन्सी रोइटर्सका अनुसार ह्याकरहरूले प्लान्टको कन्ट्रोल रूमको लेआउट, ब्लूप्रिन्ट, आपूर्तिकर्ता, सप्लायरको सूची र अन्य महत्वपूर्ण प्राविधिक विवरणहरू सार्वजनिक गरेका छन्। यो घटनाको बीजारोपण गत मे महिनामा भएको देखिए पनि यसको गम्भीरता भने भर्खरै मात्र सत्तामा आएको हो। कुण्डनकुलम प्लान्टको युनिट 3 र युनिट 4 परियोजनामा ठेकेदारका रूपमा काम गरिरहेको अनिल अम्बानी नेतृत्वको रिलायन्स ग्रुपले आफ्नो डेटा भण्डारण गरिएको तेस्रो पक्षीय कम्पनी योटाको सर्भर ह्याक भएको स्वीकार गरेको छ। रिलायन्सका अनुसार यो साइबर आक्रमणका बारेमा भारत सरकारलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ। विवरण अनुसार गत मे 29, 2026 योटाको सर्भरमा शंकास्पद गतिविधि देखिएको थियो। शुरूमा साइबर आक्रमण रोकिएको दावी गरे पनि जुन महिनाको अन्त्यमा ह्याकर समूहले 8,58,000 भन्दा बढी फाइलहरू चोरी गरेको दावी गर्दै त्यसमध्ये 19,000 भन्दा बढी संवेदनशील दस्तावेजहरू डार्क वेबमा अपलोड गरिदियो। लिक भएका दस्तावेजहरूमा प्लान्टका विभिन्न हिस्साका नक्सा, निरीक्षण रेकर्ड, बैठकका माइन्युटहरू र सप्लायर्सहरूका गोप्य विवरणहरू समेत समावेश रहेको बताइएको छ। परमाणु सुरक्षा विशेषज्ञहरूले यस घटनालाई सप्लाई चेन अट्याकको संज्ञा दिएका छन्। यो यस्तो प्रकारको आक्रमण हो जहाँ ह्याकरले सिधै मुख्य संस्थाहरूलाई प्रहार गर्नुको सट्टा त्यससँग जोडिएका साना ठेकेदार वा डेटा सेन्टरलाई निशाना बनाउँछ, जसका कारण मुख्य लक्ष्यसम्म पुग्न उनीहरूलाई सहज हुन्छ। विशेषज्ञहरूका अनुसार यदि सार्वजनिक गरिएका दस्तावेजहरू वास्तविक हुन् भने कुनै पनि शत्रु राष्ट्र वा समूहले प्लान्टको सुरक्षा कमजोरी, सपोर्ट सिस्टम र प्राविधिक संरचनालाई सजिलै बुझ्न सक्छन्। विशेष गरी कन्ट्रोल रूमको लेआउट सार्वजनिक हुनुले भविष्यमा हुन सक्ने भौतिक वा साइबर आक्रमणको जोखिमलाई कयौं गुणा बढाइदिएको समाचारमा उल्लेख छ। कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङतर्फ लागौं। सङ रहेको छ माया गर्न जान्यो मायाले बाई राजन राज सेवा कोटी फिचरिङ क्याप्टन डी बियोन्से।

0: your host, Kips FM, 98.3 MHz.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Kips FM, 98.3 MHz ma. Bin sajna ke. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
13: बाबु पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
14: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678. लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
18: Just move your feet.
19: Just move your feet.
18: Enjoy the dance beat.
19: Enjoy the dance beat.
18: Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स अफ फ्याम 98.3 यो कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन कार्यक्रम विकली वर्ल्डमा गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्युज तपाईँले सुन सक्नुहुन्छ र म निजोल छु तपाईँको साथमा र कार्यक्रमलाई तपाईँले वर्ल्डलाई सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ फलो गर्नु होला हाम्रो इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भन्ने रहेको छ 40 वर्षपछि भारतीय प्रधानमन्त्रीको न्युजिल्यान्ड भ्रमण दुई देशबीच रणनीतिक साझेदारी घोषणा 40 वर्षको लामो कूटनीतिक अन्तराल तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डको ऐतिहासिक औपचारिक भ्रमण सम्पन्न गरेका छन् सन् 1986 न्युजिल्यान्डको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् यो ऐतिहासिक भ्रमणका क्रममा भारत र न्युजिल्यान्डले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गरेका छन् इन्डोनेसिया र अस्ट्रेलियाको भ्रमणपछि न्युजिल्यान्ड पुगेका मोदीलाई अकल्यान्ड विमानस्थलमा त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्यानो स्वागत गरेका थिए भ्रमणका क्रममा दुई देशबीच व्यापार रक्षा खेलकुद र प्रविधिको क्षेत्रमा सहकार्य बढाउने विषयमा महत्वपूर्ण छलफल र सम्झौताहरू भएका छन् इन्डो पेसिफिक क्षेत्रमा बलियो उपस्थिति जनाउने उद्देश्यका साथ दुवै देशले रक्षा र सुरक्षा सहकार्यलाई विशेष जोड़ दिएका छन् यसै क्रममा दुई देशबीच समुद्री सुरक्षा र सहकार्यलाई मजबुत बनाउन समुद्री क्षेत्रमा सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ भ्रमणका क्रममा भएको स्वतन्त्र व्यापार सम्झौता मार्फत दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थपिएको द डिप्लोमेटले जनाएको छ सम्झौता अनुसार न्युजिल्यान्डबाट भारततर्फ निर्यात हुने 57% सामानहरू तत्कालै भन्सार रहित हुनेछन् जसले न्युजिल्यान्डका व्यवसायहरूलाई भारतीय बजारमा ठूलो फाइदा पुर्याउने विश्वास गरिएको छ भारत र न्युजिल्यान्ड बीच खेलकुद क्षेत्रमा सहकार्य सुरु भएको 100 वर्ष पुगेको अवसरमा दुवै देशले खेलकुद प्रविधि र विशेष गरी रग्बी खेलको विकासमा सहकार्य गर्ने योजना बनाएका छन् यसका साथै प्रविधिको क्षेत्रमा भारतीय अन्तरिक्ष संस्थाको चन्द्रयान 3 अभियानमा न्युजिल्यान्डको स्पेस कम्पनीले पुर्याएको प्राविधिक योगदानको स्मरण गर्दै आगामी दिनमा अन्तरिक्ष अनुसन्धान र प्रविधिमा साझेदारी थप बलियो बनाउने प्रतिबद्धता जनाइएको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ अभागी बाई एलिना चौहान

हजुर श्रोता मित्र, विकली वोलेसमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ, हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय। पुरा न्यूज विकली वोलेसमा, नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ। लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो। अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ। साथै यसले वर्षौंदेखि चलिरहेको यस भवनको भविष्य के हुने भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ। ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको 17 शताब्दीको उक्त भवनको करिब 2 करोड युरो लागतमा पुनर्निर्माण गरिएको हो। निर्धारित समयभन्दा 3 वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माण पछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ। जर्मन सीमा नजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन 1889 अप्रेल 20 जन्म भएको थियो। पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रंगाइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिन्ह राखिएको छ। भवन बाहिर रहेको स्मारक शिलालेखमा शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि फेरि कहिल्यै फाँसीवाद होइन भन्ने सन्देश अझै कायम राखिएको छ। सन् 1938 नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब 65,000 अस्ट्रियाली यहुदी मारिएका थिए भने थप 1,30,000 भन्दा बढीलाई देश निकाला गरिएको थियो। यद्यपि होलोकास्ट प्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय समयमा आलोचित हुँदै आएको छ। यो भवन सन् 1912 एउटै परिवारको स्वामित्वमा थियो। सन् 1972 भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। अन्तिम निजी मालिक गेर्लिन्दे पोमरले भवनको पुनः उपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए। अस्ट्रियाली संसदले सन् 2016 विशेष कानून मार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब 8,10,000 युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो। भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भएपछि इतिहासविदहरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए। अन्तत विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो। सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ। तर यातना शिविरमा बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए। उनले इतिहासकै कुख्यात नरसंहारकर्ता मध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ बसन्त ऋतु।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
7: कलियुग टाइम्स एवरी डे 11 to 12

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा दोस्रो व्यापारिक विश्राम पछि पुनः स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 मेगाहर्जमा, र म निजल छु तपाईँको साथमा। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्युज, र हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू, वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ। अहिले पनि चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, फ्रान्समा 15 वर्ष मुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। फ्रान्सले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानून पारित गरेको छ। यो कानून लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ। फ्रान्सको संसदले गत मंगलबार उक्त कानून पारित गरेको हो। राष्ट्रपति इमान्युएल म्याक्रोनले आफ्नो कार्यकाल समाप्त हुनु अघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन्। कानून अनुसार सेप्टेम्बर 2026 15 वर्ष मुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन्। नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ। त्यस्तै जनवरी 2027 यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ। त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू 15 वर्ष वा सोभन्दा माथि भएको प्रमाणित गर्नुपर्नेछ। सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्नेछ। यद्यपि यो कानूनलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ। आलोचकहरूले उमेर प्रमाणीकरणले प्रयोगकर्ताको गोपनीयतामा असर पार्न सक्ने, किशोरहरूले नियम छल्न सक्ने तथा यस्तो प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने बताएका छन्। फ्रान्सकी डिजिटल मन्त्री आन्नाले एनाफले भने आवश्यक प्रविधि पहिले नै उपलब्ध भएकाले कानून छिटो लागू गर्न सम्भव भएको बताएकी छन्। यसअघि अस्ट्रेलियाले पनि 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो, तर त्यहाँको ई सेफ्टी आयोगका अनुसार प्रतिबन्धपछि पनि 16 वर्ष मुनिका करिब 70% बालबालिकाले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पहुँच कायम राखेका छन्। सबै प्रयोगकर्ताले उमेर प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएकोले विशेषज्ञहरूले फ्रान्सको प्रणाली सफल हुने सम्भावना केही बढिरहेको बताएका छन्, तर यसले गोपनीयता सम्बन्धी जोखिम पनि बढाउन सक्ने चेतावनी दिएका छन्। युरोपभर बालबालिकाको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा उमेर सीमा कडा बनाउने प्रयास तीव्र भइरहेको छ। बेलायतले पनि जनवरी 2027 16 वर्ष मुनिका किशोर किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ भने युरोपेली आयोगले पनि बालबालिकाका लागि यस्तै नयाँ नियम ल्याउने तयारी गरिरहेको छ। हजुर श्रोता मित्र, विकली वर्ल्डमा अर्को गीततर्फ लाग्छौँ, र गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4।

0: दाजु मैले तपाईलाई माने
1: केमा
0: माया चाहिँ साच्चै गर्नु पर्छ भाउजूलाई
1: गर्छु नि सहला जहाँ नाजिक छ त्यसको लागि कल्ती अचार गर्छ खान मायाले देख
2: खाना
1: खाना मायाले दिँदैछु भन्दैछु ल

श्रोता मित्र कार्यक्रम विकली वर्ल्ड न्यूज मा अर्को न्यूज तर्फ लागू न्यूज रहेको छ। क्यानाडाबाट आयातित सामानमा 50% भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका वस्तुहरूमा 50% भन्सार महसुल ट्यारिफ लगाउने निर्णय गरेका छन्। अमेरिकी गाडी दुग्धजन्य उत्पादन र मदिरा प्रति क्यानाडाले असमान र भेदभावपूर्ण व्यवहार गरेकाले जवाफमा यो कडा कदम चालिएको व्हाइट हाउसले जनाएको छ। व्हाइट हाउसका अनुसार नयाँ भन्सार महसुल आगामी 30 दिनभित्र लागू हुनेछ। यसले दुई उत्तर अमेरिकी छिमेकीहरू बीचको व्यापारिक तनावलाई थप उत्कर्षमा पुर्याएको छ। ट्रम्पले अमेरिकी भन्सार ऐनको सेक्सन 338 अनुसार यो निर्णय गरेका छन्। सन् 1930 यो ऐनले कुनै पनि देशबाट निर्यात हुने सामग्रीमा 50% भन्सार लगाउने निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई दिन्छ। नयाँ महसुल अमेरिका, क्यानाडा र मेक्सिको बीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौतामा समावेश भए नभएका सबै सूचीकृत वस्तुहरूमा लागू हुने बताएको छ। क्यानाडाबाट आउने मदिरा, हकी स्टिक, दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट जस्ता औद्योगिक सामग्रीहरूमा यस निर्णयले प्रत्यक्ष प्रभावित हुनेछन्। यद्यपि यस नयाँ भन्सार शुल्क ऊर्जा, कृषिमा प्रयोग हुने मल, माछा, खनिज लगायत उत्पादनमा लाग्ने छैन। यी उत्पादनमा ट्रम्पले यसअघि नै राष्ट्रिय सुरक्षासँग सम्बन्धित सेक्सन 232 प्रयोग गरेर कर थपिसकेका छन्। अमेरिकी कदमप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन्। उनले अमेरिकी प्रशासनको यो एकपक्षीय निर्णय विद्यमान सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन्। यसका बावजुद क्यानाडा आफ्नो आर्थिक हितको रक्षा गर्दै आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाउन तयार रहेको प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन्। दुई देश बीच व्यापारिक द्वन्द पहिलेदेखि नै जारी थियो। अमेरिकाले यसअघि नै क्यानाडाबाट आउने स्टिल, अल्मुनियम र तामामा 15-50% भन्सार महसुल लगाउँदै आएको छ। क्यानाडाले पनि अमेरिकी गाडी तथा धातुहरूमा 25% जवाफी महसुल लागू गरेको छ। ओन्टारियो प्रान्तका प्रिमियर डोग फोर्डले यस कदमको निन्दा गरेका छन्। उनले दुवै पक्षका सीमा क्षेत्रमा यसले आर्थिक रूपमा राम्रो नगर्ने बताए। उनले ओन्टारियोको हितमा काम नगर्न नछाड्ने पनि बताए। यसअघि ओन्टारियोले अमेरिकी उत्पादनमा कर बढाएको भन्दै वाशिङटनले असन्तुष्टि जनाएको थियो। म ओन्टारियोलाई जोगाउनका लागि लड्न छाड्दिन। यदि यी करहरू अगाडि बढ्यो भने क्यानाडाले पनि कर लगाएर जवाफ दिनुपर्छ। डलरको जवाफ डलरले दिनुपर्छ। क्यानाडा चेम्बर अफ कमर्सका सीईओ क्यान्डेस लाइनले यो निर्णयले अन्तत ट्रम्प प्रशासनलाई पछुतो हुने बताइन्। एसोसिएट प्रेस एपी सङ्घको कुराकानीमा उनले 30 दिनको अवधिमा दुवै देशले वार्ता गर्नु उपयुक्त हुने सुझाव दिइन्। कार्यक्रम विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ कोरे र प्रेम पत्र बाई बुनु राई एन्ड कमल।

श्रोता मित्र विकली वर्ल्डनेस सुन्दै हुनुहुन्छ। विकली वर्ल्डनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव मलाई पक्कै पनि दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz। त्यस्तै हामीलाई इन्स्टा र टिकटकमा पनि भेट्न सक्नुहुन्छ यही आइडी मार्फत। र नेक्स्ट विक फेरि अर्को न्युजहरू लिएर आउने बाचाको साथमा आजको लागि म निजला पनि बिदा दिनुहोस्। नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन।

Life-Changing Goats。खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यु क्यान डान्स
5: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
6: जस्ट ट्यून इन
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
1: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
10: KIPS FM 98.3 मेगाहर्ज Your companion. Your companion. Your companion.
11: English retro numbers. English retro numbers. At 98.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-3888 98-12-35-88
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
8: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: बॉलीवुड गोल्डन हिट्स

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM, 98.3 MHz. Your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
5: नमस्कार किप्स 98.3 FM।
6: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
7: Bollywood Golden Hits।

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।